0: Benzer.
1: Allah.
0: Mevcut. Sen kuch bhi
1: कुछ भी नहीं।
0: नहीं।
1: माशाल्लाह माशाल्लाह माशाल्लाह करी साहब, आपने वो ऐसा खूबसूरत आपने शेर और कलाम पढ़ा है कि कुछ भी नहीं, कुछ भी नहीं, जो कुछ अल्लाह ताला की ज़ात है। मैं सुनता हूँ कि वो लगता है कि पुराना वक्त आ जाए, आपने हमें फिर वो जिंदा कर दिया। आपका पहले तो मैं बहुत ही मशहूर हूँ कि आप इतनी बीमारी की हालत में भी फिर भी आपने अपना कीमती वक्त निकाला। आपकी बेटी शायदा का मैं मशहूर हूँ, जो वो साथ लेके आई और यहाँ आपको स्टूडियो में सेटल किया। आपके नक्शे कदम पे अल्हम्दुलिल्लाह वो चल रही है, अल्लाह ताला उसे दीन और दुनिया की कामयाबियाँ अता फरमाए। और भी बच्चे हैं कल, जो हमारे सामीन आज जो सुनना चाहेंगे वो ये है कि पाकिस्तान आपका कौन से इलाके से ताल्लुक़ है?
0: मैं अगर कहूं कि मैं मान जाऊंगा
1: मान जाऊंगा, मानता
0: ऐसा, मैं उस मुख्तसरन शजर बता देता
1: जी
0: हूं।
1: जी बिल्कुल बिल्कुल। जी,
0: गुजरे हैं लड़के थे,
1: अच्छा,
0: ये सब ये इनके साथ दूसरे सारे समझो।
1: माशाल्लाह। फजलुद्दीन
0: और ये जाते हैं, लेकिन वो रू किताबें उसमें मिलती है।
1: अलाउद्दीन
0: नाम है अहमद बुखारी,
1: आखुन बाबा।
0: आए कश्मीर से।
1: अच्छा, माशाल्लाह माशाल्लाह।
0: आबाद हुआ
1: आबाद हुआ। अच्छा,
0: कब्र है बहुत, यानी हमने उस पर वो जो कुत्ते बनाते हैं ना,
1: जी,
0: वो नहीं बनने दिया हमने। हमारे इसके खिलाफ थे बड़े सख्त
1: बहुत खूब।
0: कि ये बनाते हैं तो ये गलत करते हैं, क्योंकि वहाँ का आना ज़रूरी है।
1: अच्छा
0: बारिश जब होती है तो नीचे से घास उतरती है, वो तस्वीर बयान करती है।
1: ठीक,
0: तो हम
1: बिल्कुल
0: आजकल ऊपर भी बंद कर दिया, सरसंग पे उसकी जब घास उठती है तो वो तस्वीर बयान करती।
1: सुभान अल्लाह।
0: तो एक
1: टैनी
0: लाकर
1: टैनी
0: उसके ऊपर सराहने लगा दी और बताया कि जब तक ये इंसान
1: हरी रहेगी।
0: ये तस्वीर बयान करती रहेगी
1: सुभान
0: इसके
1: अल्लाह।
0: साथ, तो हमने वो नहीं बनी। लेकिन लोग जाते आते हैं सर, इससे पहले मेले लगता था
1: अच्छा
0: तो
1: अच्छा
0: बंद कर दिया
1: अच्छा अच्छा
0: कि
1: अच्छा
0: उसमें होते हैं बहुत से कुछ। उस जमाने में लड़कियों की भी इधर उधर हो जाती थी,
1: जी,
0: तो वो बंद कर दी हमारे वालिद ने। ہمارے گاؤں کا
1: اچھا
0: مشہور گاؤں کچھ عرصہ وہاں سے چلے گئے
1: اچھا
0: اور چھوٹا ہے مردہ
1: جی جی جی
0: وہاں ہو گئے
1: اچھا اچھا اچھا کون سے سن کی بات ہے 36
0: کوئی 300 سال 500 سال
1: اچھا اچھا
0: بہت پرانی بات
1: ٹھیک ٹھیک
0: تو مری گاؤں آ گئے
1: اچھا اچھا اچھا اچھا
0: وہاں خاندان ہیں سید تھا اس سے کتابیں لکھی پشاور یونیورسٹی کا لائبریرین تھے
1: جی
0: سید چند بان ہیں جو وکیل وغیرہ بھی ہیں لیکن وہ تو ہم تو جو لاہور تھے
1: نظام الدین ماشاء اللہ
0: رہی حال میں جو بہت بڑی زیارت ہے
1: اچھا
0: یہ وہاں آباد ہے یہ جو ہیں وہاں پر اب بھی یہ جو مخدوم زادے ہیں یہ وہی ہیں
1: جی جی جی
0: مخدوم زادے تو اپنے نام سنے ہیں
1: بالکل بالکل سنا
0: تو یہ مخدوم زادے اور ہمارے یہ ایک خاندان چلا رہا ہے
1: اچھا کافی
0: زبانوں سے لیکن ہمارے چونکہ یہ جو پیری مریدی ہے نا اس کے یعنی وہ کہ مریضوں کے پاس
1: اچھا اچھا اچھا اکرال
0: کہ تمہارے
1: جی جی جی جی
0: کہتے ہم سے پڑھ
1: جی جی جی
0: اس میں لڑکیاں بھی ہوتی ہیں تو اگر نا
1: پھر اجازت ہے
0: تو بڑی سخت یعنی وہ اس کے ہوتے ہمارا خاندان جب یہاں آیا تو ہم عزت احترام اخنزادہ کہتے ہیں
1: اخنزادہ
0: اخن معنی جو بہت بڑا آدمی ہو
1: جی جی
0: دیندار ہو تو اس کو پشتو میں اخن کہتے ہیں
1: اخن جی جی
0: تو اس کی ہم پھر اخنزادے
1: جی جی بالکل
0: تو کچھ پاکستان میں جو پنجاب میں ہیں وہ شاہ رکھتے ہیں
1: جی جی جی
0: لوگ کہتے ہیں
1: ہاں بالکل بالکل
0: ہاں کے خلاف ہوں
1: اچھا
0: ہاں اس کے پیچھے بھی ایک ہسٹری ہے تین قسم کے لوگ جن کو میں شاہ پارٹی کہتا ہوں
1: جی جی
0: شاہ شاہ شاہ پارٹی میں جن کو شاہ کہتا ہوں بہت بڑی بزرگ ہستیاں گزری ہیں
1: اچھا
0: تو کرتے ہیں
1: ٹھیک ٹھیک ٹھیک اچھا یہ دوسری پارٹی ہوئی پہلی شام کی تھی ٹھیک جی
0: وہ بڑے عالم تھے اور چھت علاقے میں ان کو جب گاؤں میں کوئی فوتگی ہوتی ہوتی ہوتی تھی ان کو بلاتے تھے تو وہ جنازے پر ہی سب بتا دے دے تمہارے اتنا
1: اچھا اچھا اچھا اچھا
0: اس قدر بڑے مسائل بہت مشکل مسائل ہیں
1: جی جی جی
0: لیکن وہ جناب اس کے حافظ تھے سب تو وزیر محمد اخنزادہ
1: اچھا
0: بزرگ تھے اور اس کے بعد جناب ان کے جو ہمارے والد صاحب ہیں ان کا نام انہوں نے رکھا عبدالحنان عبدالرزاق اور عبدالدیان
1: اچھا اچھا اچھا
0: عبدالدیان
1: ٹھیک
0: وہ بلوچستان اس میں ان کی زیارت بنائی انہوں نے
1: اچھا
0: ان کے وہاں مرید تھے بے انتہا وہاں بلوچستان
1: بلوچستان میں ٹھیک
0: تو بیچ میں آپ کو اور بھی بتا دوں سندھ کی
1: جی
0: ہمارے तो हसन शाह,
1: हसन शाह ठीक,
0: तो वो तो उनको फलाना जल देनी हमारे वालिद का नाम था अब्दुल हन्नान और ये हिंदुस्तान में गुजरात में जूनागढ़ वगैरह में बहुत तालीम दी उन्होंने, बहुत शागिर्द थे। तो फिर जब पाकिस्तान बना तो उनको किसी बुजुर्ग ने फिर, क्योंकि खुद भी बुजुर्ग
1: जी जी,
0: तो जो बुजुर्ग पार्टी है ना कि अपनी पार्टियाँ होती
1: हैं, बिल्कुल बिल्कुल बिल्कुल,
0: तो वो फिर उसको मना किए कि अब आप ना जाए हिंदुस्तान।
1: अच्छा,
0: कहते हैं मैं खून देख रहा हूँ। तो हमारा वाकई का तो गारदगरी थी, मैं छोटा था
1: जी जी जी,
0: मैं 6-7 साल का था जब पाकिस्तान बना।
1: अच्छा अच्छा अच्छा,
0: तो मैं कुछ में था।
1: अच्छा, वो तुंदली यादें होंगी ना, अगर 6 साल में, 6 साल, 6 उम्र थी आपकी।
0: हाँ, वह 6 साल या 7 साल
1: जी जी जी,
0: मैं 30 पैदाइश है ना
1: जी जी जी जी जी,
0: तो पाकिस्तान जब 6-7-8 साल का होंगे मेरा हाई
1: जी जी जी,
0: तो वहाँ मुझे एक आदमी का याद है, उस हबीब उसका नाम था।
1: अच्छा,
0: वो फोटोग्राफर था, वो था जी।
1: अच्छा,
0: बाद में पता है डीआईजी पद को बन गया।
1: अच्छा,
0: क्योंकि मेरे भाई साहब हबीब थे पुलिस लाइन के।
1: अच्छा अच्छा अच्छा,
0: और उन्होंने कहा कि अगर पंजाब में तक जाए तो गारदगरी हो रही है आजकल, लिहाजा आपको हम से भेज दें।
1: अच्छा,
0: तो पेशावर।
1: अच्छा,
0: उसके साथ गाड़ियों 3 गाड़ियाँ उसके साथ थी
1: ठीक
0: के लिए।
1: हाँ,
0: तो आजकल उसको कुछ और नाम दिया हुआ है। तो देखा खड़े पेशाब कर रहा था। क्या बताया जी, वो
1: जी जी जी,
0: तो हम को हम ना फिर पेशावर पहुंच गए।
1: अच्छा,
0: इस उस रास्ते से गए थे हम। मुझे तो लंबा कैसे हो जाएगा, तो उसके बाद 8 साल का था तो मैं वहाँ से अपने भाई साहब के साथ, कि मैंने किताबें थी उसकी
1: जी जी जी,
0: वो हम सऊदी और इराक चले गए।
1: अच्छा अच्छा, कितने साल उम्र थी? 8 साल।
0: 8 साल का था।
1: अच्छा अच्छा अच्छा, बहुत बहुत थोड़ा, बस
0: 2 साल में दाखिल था समझो।
1: जी जी जी,
0: तो हम थे।
1: अच्छा,
0: वो जमा
1: जी जी,
0: वो ये सर नेक्स्ट बात है
1: जी जी जी,
0: वो स्टीम से थी
1: ठीक।
0: तो मेरे उनका नाम था मोहम्मद शफीक, वो वहाँ के मीनारा है, वहाँ से गिरे, शहीद हो गए। और मैं मदरसे में था, फिर हसनी अस्करी, ये शिया लोग हमारे अक्सर कहते हैं कि हमारा एक बार बार इमाम गायब हो गया।
1: अच्छा अच्छा अच्छा,
0: कहते ना इमाम गायब।
1: बिल्कुल बिल्कुल,
0: और साहिब ज़मान
1: जी,
0: और बहुत कुछ कहते हैं उनका पर।
1: अच्छा,
0: कि जो وہاں سے وہ غائب ہو گئے وہاں اس غار میں.
1: ٹھیک.
0: تو اور غار فارسی پڑھنا شروع کر دیا اور کچھ دور سے آیا ہوں تو آپ
1: اچھا
0: نکلا تو جو کوئی انسان برداشت نہیں کر سکتا.
1: اچھا اچھا اچھا اچھا.
0: جب مجھے کسی نے کہا کہ کچھ تمہارا کچھ لگتا ہے تو وہ تو عربی بول رہے تھے. تو میں نے کہا اسے نام تو لیکن خیر سے چلا گیا.
1: جی جی جی.
0: مدر تالا لگا ہوا تھا وہاں سے واپس بھاگا اور آ کر میں نے کیا بتائیں گے تھانے لے گئے وہ شرطا.
1: اچھا اچھا.
0: اور شرطا اب جا کر جب میں نے دیکھا تو انہیں
1: سامعین بھائی صاحب اب آج ہمارے ساتھ ہمارے اسٹوڈیو میں موجود ہیں قاری محمد صدیق صاحب. ماشاء اللہ بہت ہی دلچسپ گفتگو ہو رہی ہے. ابھی بریک کا وقت آ چکا ہے لیکن بات تھانے پہ پہنچائی ہے. کم سن عمر میں بھی ماشاء اللہ انہوں نے وہ جور دکھائے جو کبھی سوچ بھی نہیں سکتا. اللہ تعالیٰ ان کو مزید صحتیاب کرے. ابھی ملتے ہیں اس بریک کے بعد. اگر آپ نے بھی شامل ہونا ہے تو ضرور ٹیلی فون کیجیے گا.
2: To make a difference in your community, join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
3: سنیے سنیے سنیے, پارل بیکرز نے شیفیلڈ میں دھوم مچا دی, یعنی رنگا رنگ مٹھائیوں کی دکان سجا دی. گلاب جامن, لڈو, رس ملائی, فلودا, حلوہ پوری,
4: سموسا چاٹ, نمک پارے, جلیبی, گاجر حلوہ, ہر قسم کی کیک اور مٹھائی جو سب کو پسند آئی.
3: لذیذ چکن پیسٹری, لیمب پیسٹری, سینڈوچ, چکن پنینی, دہی بلے اور کباب, سب کچھ ہی لاجواب. پارل بیکرز, 640 Stanyford Road, شیفیلڈ, S94LP, ٹیلی فون 0114 2966092. پارل بیکرز.
5: Getting married or know someone who is? Make your big day unforgettable with Diamond Wedding Services. From breathtaking floral decor to elegant stages, centerpieces and stunning walkways, we design every detail to perfection. However you imagine your dream wedding, our team can bring it to life. So relax, celebrate and let Diamond Wedding Services handle the magic. Call 077-680-47693 and follow us on Instagram and TikTok at Diamond Wedding Services. Your dream, beautifully designed.
6: You're listening to Link FM.
7: Sheffield's very own community radio station.
8: Link FM.

0: चलता है तो वो दौड़ कर आते हैं, उनकी रहमत इंतजार कर रही है कि है कोई मांगने वाला। अब हर आदमी को इस बात का पता है, मैं समझता हूं कि पूरी दुनिया जहान के अंदर हर इंसान जो उसके अंदर पता है, बल्कि फितरत के अंदर ये चीज डाल दी गई है। आपने देखा होगा कि कोई भी आदमी हो, किसी भी मजहब से तलक रखता है, किसी के साथ कोई ज्यादती कर लेता है, कोई गलत काम कर लेता है, कोई एक्सीडेंट कर लेता है, कोई ऐसा काम उससे हो जाता है, तो आपने देखा होगा कि ज़रूर थोड़ी देर के बाद, थोड़ी चलो कल परसों दो चार दस दिन के बाद, महीने छः महीने के बाद, अगर ये भी ना हो तो ज़िंदगी के किसी न किसी हिस्से में वो ये गिल्टी अपने आप को फील करेगा, वो ये फील करेगा कि मैंने फलां जगह पर फलां स्टेज पर ये मैंने गलत काम किया था, और उसकी उस वक्त माफ़ी तलब करेगा कि अल्लाह ताला मैंने ये गलत किया था, मुझे जो है माफ़ कर दे। अब जो पिछले हफ्ते का जो प्रोग्राम, मैं तो लिंक थोड़ा करना चाहता हूँ। अब ये इंसान को पता है कि ये गलत काम है, अब जब आदमी को पता है गलत काम है तो फिर उससे पीछे क्यों नहीं हट जाता। इसका मतलब यह है कि इसके अंदर एक ऐसी चीज मौजूद है जो इसको गलत काम पर मजबूर कर रही है, एक ऐसी ताकत है जो इसको गलत काम की राय देती है, मशवरा देती है, उसकी तरफ चला जरा साथ लेकर जाती है, उसके जहन के अंदर जो है वो ऐसे वहम वसवात पैदा करती है। अब ये सारी चीज़ें जो हैं इसलिए हैं, क्यों हैं ये? उसके अंदर एक नफ्स है। ये जो नफ्स, पिछले हफ्ते में बड़ी डिटेल से इस पर गुफ्तगू की थी, आज थोड़ा इसको आगे लेकर चलते हैं। वो पिछले हफ्ते हमने ये आपको जो सामने मैंने वैसे मेरे पास इतना इल्म तो है नहीं, मैं मेरे नालू हर कोई बेहतर मैं और नीच अजाणा, थोड़ा बहुता शेर सुखन दा काटा वादा जड़ो। और मैं कई बार ये बता चुका हूँ कि अल्लाह और नबी के फजल करम के बाद जो है ये जो अदायत है, ये जो तरीक़ाकार है, ये जो तौफीक अल्लाह ताला ने बख्शी है, फिर औलिया आज़म बुजुर्ग नदीर और मेरे पीर व मुर्शिद जनाब मोहम्मद हनीफ हनफी साहब जो इस दुनिया से पर्दा फरमा गए, अल्लाह पाक उनकी जन्नत फरदोस में अफसल मुकाम अता फरमाए। इसी तरह जितने भी हमारे मरहूमीन हैं जिन आप जैसे पहले पर्दा फरमा चुके हैं, अल्लाह पाक उनको भी जन्नत फरदोस मुकाम अता फरमाए। जितने लोग हमारे बीमार हैं, अल्लाह पाक उन बीमारों को शिफाए कामला नसीब फरमाए। जो लोग परेशान हाल, उनकी परेशानी दूर फरमाए। अल्लाह पाक दुनिया में मुसलमान किसी भी गम तकलीफ़ में मुबतला, अल्लाह पाक उनकी परेशानियाँ दूर फरमा। हमें आपस में इतफाक़ और इताद नसीब फरमा। हमें नबी पाक सल्लल्लाहु अलैहि वसल्लम सीरत तैयबा पर चलने की तौफीक अता फरमा। रबी अल्लवल किस बाबरकत महीने में है, हमें नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ख़त्म उल मुरसलीन, ख़त्म नबीयीन पर जो है वो करोड़ों लाखों सलातो सलाम में भेजने की तौफीक अता फरमा, बल्कि हर वक्त सलातो सलाम पढ़ने की तौफीक अता फरमा। और हमें अमली तौर पर जो है सीरत तैयबा पर चलने के अल्लाह पाक हमें तौफीक अता फरमा। हमारे बच्चों को तौफीक अता फरमा। हमारे तमाम मुसलमान जो हैं जो किसी वजह से किसी गलत रास्ते पर चल पड़े हैं, अल्लाह पाक हमें हम सबको एक राय अदायत नसीब फरमा और हमें इज़्ज़त तकरीम वाला मुसलमान बना। आमीन सुम आमीन। देखें जी, वो बात जो हम कर रहे थे, ये दुआ जो है असल में पहले से मैं हम कोशिश करते हैं कि दुआ की जाए, तो बहरहाल जो है बात जो हो रही थी कि ये नफ्स जो है ये चार किस्में मैंने बताई थी कि ये इंसान के अंदर एक ऐसा दियो है, एक ऐसी ताकत है, और ये इसकी चार किस्में हैं। हम इसको क्या कर सकते हैं, इसकी ताकत आस्ते से कम करते हैं, फिर जो है जब ये हमारे कंट्रोल में आ जाता है तो फिर इसी के साथ हम चलते हैं। हम इस तरीके से नहीं है कि बिल्कुल इसको जो है कोई ऐसा पुर्जा है कि उठाकर इसको बाहर फेंक दें, इस तरह नहीं हो सकता। अब जो है इसके ये मैं बताया था कि नफ्से अमारा है, इसके बाद नफ्से लवामा है, नफ्से मुलहिमा है और नफ्से मुतमिना है। ये इसकी बात हो चुकी थी कि ये अपने अपने काम किस तरह करते हैं जो है वो किस किस तरीके से। इंसान एक है, इसके अंदर ये एक ताकत मौजूद है, ये मुख्तलिफ तरीक़ों से जो है वो ये इंसान पर अमलावर होता है। आज हमने जो है वो थोड़ा सा इस बात को देखना है कि या ये कौन कौन से तरीके अख्तियार करता है। चलो एक नफ्स जो है वो हमारा برائی کی طرف رغبت دلاتا ہے، مجبور کرتا ہے، برائی کی جو ہے وہ بڑی بڑیاں چیزیں جو ہے اس کے وہ جو اس کے اندر سے ہمیں کچھ ملتی ہے، سکون ملتا ہے، وہ ہمیں بتاتا ہے. دوسرے نمبر والا جو ہے وہ یہ ہے کہ وہ تھوڑا سا اس سے کمزور ہے، جب غلطی ہو جاتی ہے تو بعد پچھتانا شروع کر دیتا ہے، کہتا ہے یار یہ بڑا غلط ہو گیا. اب تیسرے نمبر والا جو ہے وہ غلطی سے پہلے انفارم کرتا ہے کہ یہ غلط کام ہے، اور تینوں کے بعد جب اس سٹیج پر بندہ پہنچتا ہے پھر وہ مطمئن ہو، پھر وہ ان چیز ہٹ جاتا ہے. اس کا مطلب یہ ہے کہ وہ کسی کا زیر نگیں ہو جاتا ہے، کسی کے کنٹرول میں آ جاتا ہے، کسی کے وہ جو ہے وہ بالادستی کو مان لیتا ہے، اور اس کے اندر جو ہے وہ یہ جو سرکشی اور یہ غرور تو سب ختم ہو جاتا ہے. تو آج جو ہے تھوڑی سی اس بات کو ہم آگے جو ہے وہ لے کر چلیں گے کہ یہ طریقے کون کون سے کرتا ہے. تو مختلف فقہا جو ہیں، مختلف اہل فقر جو ہیں، مختلف صوفیاء اعظام جو ہیں، وہ کہتے ہیں کہ یہ پانچ قسم کی جو طریقے ہیں، پانچ قسم کے جو راستے ہیں، پانچ قسم کی سوچ فکر جو ہے یہ انسان کے اندر جو ہے پیدا کرتا ہے، یہ اس کے طریقہ کار ہے انسان کو بدرا کرنے کا، انسان کو بے راہ کرنے کا، انسان کو ٹریک سے اتارنے کا جو ہے یہ طریقہ کار اس طریقے سے اختیار کرتا ہے. اب اور یہ اگر خاصیتیں، وہ یہ بھی فرماتے ہیں کہ یہ جو خاصیتیں سمجھ لیں، یہ نفسانی خواہشات سمجھ لیں، یہ آپ کو مختلف جو ہے وہ یہ مختلف جانوروں پرندوں کی یہ خواہشات جو ہیں اس نفس کے اندر موجود ہیں. اب اس کو ذرا آسان کر دے دیکھتے ہیں کہ وہ یہ کہتے ہیں کہ پہلی بات تو یہ ہے کہ یہ جو لالچ ہے، اریس، لالچ، دوڑ، طلب دنیا، ایک تو یہ کہتے ہیں. تھوڑی سی مزید پر بات کریں گے، پہلے ہمیں یہ چیز جو ہے ہم اس پر بات کریں کہ پہلے نمبر پر جو چیز ہے وہ طلب دنیا ہے، طلب ہے، لالچ ہے، بھوک ہے. اب دوسرے نمبر پر جو ہے وہ کہتے ہیں شہوت ہے، یہ بھی اس کے اندر ایک ایسی برائی ہے جس طریقے سے جو ہے وہ کہتا ہے نا وہ کون سا طریقہ اختیار کرتا ہے، لالچ کے ذریعے، پھر یہ دوسرا جو شہوت کے ذریعے، تیسرا جو ہے اس کے اندر غرور اور تکبر پایا جاتا ہے، غرور تکبر کے ذریعے، چوتھا جو ہے وہ اپنی تعریف، اپنے حسن کو، اپنے جمال کو وہ اس کے اندر ایک چاہ رکھتا ہے کہ میری تعریف کی جائے. اب پانچواں جو ہے وہ یہ کہتے ہیں کہ وہ اگر اس کی اللہ تعالیٰ اس کو آواز دے دی، اللہ تعالیٰ اس کو بات کرنے کا کچھ جو ہے وہ ایک طریقہ کار دے دیا، اس کی آواز کے اندر ایک چیز آ گئی، گر سر آ گیا، تو پھر یہ اس کے اندر پیدا کر دیتا ہے. یہ چار پانچ قسم کی جو طریقہ کار ہے ان سے اس بندے کو جو ہے وہ گمراہی کی طرف لے جاتا ہے. اب جو اور یہ جو چار پانچ خاصیتیں ہیں یہ مختلف پرندوں یا جانوروں کے اندر بھی موجود ہیں. اگر پرندوں کے اندر دیکھیں کہ کہتے ہیں کہ یہ لالچ جو ہے بطخ کے اندر پایا جاتا ہے، بطخ جو ہے، لالچ جو ہے گدھ کے اندر پایا جاتا ہے، اور یہ پرندے ہیں اور جانوروں کے اندر جو ہے وہ کتے کے اندر جو ہے یہ چیز پائی جاتی ہے. اور کچھ بزرگ یہ فرماتے ہیں کہ یہ دنیا جو ہے مردار ہے، اور اس کے طالب جو ہیں، اس کے پیچھے بھاگنے والے جو ہیں وہ مردار کے پیچھے. دیکھیں مردار کہتے ہیں مری ہوئی چیز کو، جسے کسی کا مال مویشی مر گیا تو وہ ایک جنگل ویرانے پڑا ہوا ہے، اب اس پر بہت جنگلی جانور جو ہیں اس پر چبڑ پڑتے ہیں. تو اس طریقے دنیا کی مثال اس طریقے سے دی گئی ہے. اب جو بنیادی نقطہ ہے اس کا مطلب یہ ہے کہ یہ جو لالچ ہے یہ بھی یہ ایک جانوروں کی خصلت ہے، ان کے اندر یہ بات رکھی گئی ہے. وہ پھر آپس میں ان کا لڑائی جھگڑا دیکھ لیں، دیکھیں آپ نے دیکھا ہوگا کہ جب ایک چیز پر حملہ آور ہوتے ہیں پھر آپس میں لڑائی کرتے ہیں، ایک کہتا ہے کہ سب سے زیادہ میں کھا لوں، دوسرا کہتا ہے میں کھا لوں، تیسرا کہتا ہے، پھر اس کے بعد آپس میں لڑائی شروع ہو جاتی ہے. اب اس کا مطلب یہ کہ یہ بھی ان کی ایک جو ہے وہ ان کے اندر ایک ایسی خاصیت پائی جاتی ہے جو اس انسان کے اندر، اس نفس کے اندر موجود ہے. اس کا مطلب یہ ہے کہ اس چیز کو ہم نے ختم کرنا ہے، اس کو ہم نے مارنا ہے، اس کو ہم نے اس کی سپیڈ کو کم کرنا ہے، اس کی جو طلب ہے اس کو کم کرنا ہے. اب بات یہ ہے طلب دنیا ہے, دنیا کی طلب ہے. آج دیکھیں اگر ہم اپنے آپ پر غور کریں اور اس بات پر غور کریں کہ جب قیصر و کسریٰ اصل میں میں یہ بات کہہ چکا ہوں کہ قیصر جو ہے یہ روم کی بادشاہت کی جو لقب تھے بادشاہوں کے ان کو قیصر روم ہے, اور جو کسریٰ ہے یہ ایران کے بادشاہوں کہا جاتا تھا, فارس کے بادشاہوں. تو کسریٰ بھی فتح ہوا اور قیصر بھی فتح ہوا. برحال کسریٰ کی فتح کے بعد کہتے ہیں حضرت سعد بن ابی وقاص رضی اللہ عنہ کے دور کے اندر یہ فتح ہوا مختلف, اور اس کے بعد خالد بن ولید رضی اللہ عنہ کے وقت بھی کچھ. اصل میں یہ فارس بہت بڑا ایریا تھا, بہت بڑی امپائر تھی, اور کہتے ہیں کہ یہ لوگ آگ کو پوجتے تھے اور ایک ہزار سال تک جو ہے یہ ان کا وہ جو شمع دان تھا جو آگ تھی وہ جل رہی تھی. تو مطلب اتنی بڑی امپائر تھی, اس کو کوئی آدمی کچھ نہ کر سکا, اور مسلمان جب آئے انہوں نے اس پر جو ہے قبضہ کر لیا. بڑا یہ بہت بڑی تاریخ کا بات ہے. میں یہ کہتا ہوں کہ جب یہاں سے وہ سونے جواہرات اور مختلف چیزیں مالِ غنیمت لے کر مدینہ شریف پہنچے, حضرت عمر فاروق کا زمانہ ہے, تو کہتے ہیں کہ دیر لگے. تو وہ ہوتا یہ تھا کہ جو مالِ غنیمت ہوتا تھا وہ تقسیم کر دیتے تھے, وہ بادشاہوں کی طرح آج کل کے بادشاہوں کی طرح اپنے پاس نہیں رکھتے تھے, اپنی ذات کے لیے استعمال نہیں کرتے تھے, اپنے پرسنل فائدے کے لیے استعمال نہیں کرتے تھے, بلکہ وہ اقدار جو سمجھتے. پہلے تو جو لوگ شامل تھے لڑائی میں ان میں جو شہید ہو گئے, مطلب مختلف وہ طریقہ کار تھا ان کا, وہ اس کو عدل و انصاف کے ساتھ تقسیم کر دیتے. تو کہتے ہیں جب عمر فاروق نے وہ تقسیم کرنا شروع کر دیا, تقسیم کرنے کے بعد انہوں نے ایک بات فرمائی, انہوں نے کہا کہ دیکھیں بہت بڑی امپائر ان کی گزری ہے, اور آج ان کا اثر یہ ہوا ہے کہ ان کے سب چیزیں جو ہیں وہ برباد ہو گئیں, ختم ہو گئیں, وہ زیر نگیں آ گئیں, اور ان کی زندگی کی جو مال و دولت ساری ہے یہ آپ کے سامنے آپ تقسیم آپ خود لے رہے ہیں. تو وہ مجھے ڈر ہے, خوف ہے یہ نہ ہو کہ آج ایک وقت ایسا آ جائے کہ مسلمان بھی یہ بڑے بڑے مکانات, یہ روپے پیسے کے پیچھے, یہ ہیرے جواہرات سونے کے پیچھے اس دنیا کے طلب کے جو ہے وہ میں شروع ہو جائے, اور پھر یہ بات ہوگی ان کا بشر اسی طرح ہوگا. اس کا مطلب یہ ہے کہ یہ جو دنیا کی طرف لگاؤ ہے, دنیا کی جو طلب ہے, یہ دنیا کا جو لالچ ہے, یہ زمینیں, یہ مکان, یہ ہر ایک چیز دنیا کی, دیکھیں ایک چیز نہیں ہے. اب لالچ جو ہے وہ تو ہر قسم کے اندر جو ہے وہ انسان کے اندر پایا جاتا ہے, ہر آدمی کے اندر لالچ موجود ہے, لیکن ایک حد ہر چیز کی ہوتی ہے. دیکھیں ایک آدمی کام کے لیے دو چار سات آٹھ گھنٹے کام کرتا ہے, مزدوری کرتا ہے, القاسب ابی بلّہ, اللہ روزی کمانے اپنے ہاتھ سے کمانے والا کا دوست ہے. اب وہ روزی کما رہا ہے, کون آدمی اس کو کہتا ہے کہ غلط کر رہا ہے؟ لیکن جب وہ سارے کام چھوڑ کے, باقی سب کام اس نے دنیا کے چھوڑ دیے, ایک اس کام کے پیچھے بھاگ پڑا, تو پھر کہتے ہیں کہ وہ دنیا کا طالب ہے. اور مولا روم صاحب فرماتے ہیں وہ جو دنیا کا طالب ہے, دنیا کے پیچھے بھاگتا ہے, روپے پیسے کے پیچھے بھاگتا ہے, پلاٹو کے پیچھے, گاڑیوں کے پیچھے, مطلب یہ ہے کہ وہ کوٹھیوں کے پیچھے, وہ جو ہے یعنی ہر چیز جس کا اس دنیا کے ساتھ تعلق ہے اس کے پیچھے بھاگ رہا ہے, اور وہ بھاگتے بھاگتے وہ تھک جاتا ہے, ایک دم زندگی میں اس کی شام ہو جاتی ہے. تو مولانا روم صاحب فرماتے ہیں وہ کوئی آدمی اسی طریقے سے معاملات ہیں, ایک آدمی جو ہے وہ روپے پیسے کے دینی آدمی ہے, دین کو سمجھنے والا ہے, اس میں علماء کرام بھی ہیں, بزرگان دین بھی ہیں, جو ہمارے پیران اعظام بھی ہیں, ہمارے نعتخوان بھی ہیں, ہمارے شاعر حضرات بھی ہیں, ہمارے شیرخوان بھی ہیں, ہمارے اسکالرز بھی ہیں, ہمارے مذہبی رہنما بھی ہیں. یعنی میں یہ صرف یہ بات جو یہ ہو رہی ہے کہ اگر تمام لوگ جو دنیا کی طلب رکھتے ہیں, دنیا کے طالب ہیں, روپے پیسے کی خاطر, کچھ لالچ کی خاطر وہ ایک ڈیوٹی سر انجام دے, تو مولانا روم صاحب فرماتے ہیں کہ وہ اچھے عالم ہو سکتے ہیں, اچھے لوگ ہو سکتے ہیں, سب کے اندر کوالٹیز موجود ہیں, لیکن ان کے اندر روحانی جو ہے سلسلہ اس کے اندر نہیں ہو سکتا. روحانی بندے وہ نہیں ہو سکتے. یعنی کیا روحانی بندے؟ مطلب فقیر نہیں ہو سکتے, اللہ والے نہیں ہو سکتے, اللہ کے دوست نہیں ہو سکتے. क्योंकि अल्लाह के दोस्त अल्लाह वाले जो हैं वो इस दुनिया को छोड़ देते हैं। जेकर दुनिया नू तीन तलाक जेकर दुनिया नू चार तलाक देवें, दुनिया करे सेवा अगे तरे मेवा, वो तो दुनिया को ख़त्म कर देते, छोड़ देते हैं। है जी, इसे सतन बहुर ने भी कई बार फरमाया है कि दुनिया को छोड़ देना जो है, दुनिया के तलब ख़त्म कर देना, यही तो रूहानियत को जो है परवान चढ़ाती है। बहरहाल अब जो है वो ये है कि इसका मतलब ये है कि ये सब जो लोग अगर फ़र्ज करें बंदी दावत करते हैं, लालच पैसों का, रुपयों पैसों का है, किसी और का है, ओहदे का है, लेकिन साथ हम जो है वो अपना एक और चक्कर भी करते हैं, नहीं जी हम ये भी है, वो भी है, दुआ भी है, सब कुछ है, लेकिन मौलाना साहब फरमाते हैं कि उसके अंदर कुछ भी नहीं है। और आज मैं समझता हूँ इस बात को देखें तो हमारा ये सारे का सारा सिलसिला ये डिस्टर्ब क्यों है, इसके अंदर कोई फ़ायदा नहीं हो रहा, सूदमंद नहीं है। बुनियादी वजह यह है कि वो जो रूहानी फैज़ था वो हमारे अंदर से ख़त्म हो गया, वो तासीर ख़त्म हो गई। उसकी बुनियादी वजह यह थी कि हमारे अंदर से अमल ख़त्म हो गया और हमारा टारगेट जो है रुपया पैसा बटोरना है, लिहाजा इसलिए हमारी बहरहाल ब्रेक कट वक्त मिलते हैं जी, ब्रेक के दूसरे हिस्से में फिर इस बात ध्यान रखते हैं।
1: Listen to Link FM on the move by downloading the Link FM app.
2: Do you want to make a difference in your community? Join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
3: And the winner is...
4: And the winner is...
5: And the winner is...
3: Your business being heard on the radio.
6: Become a real winner by advertising your products and services with a memorable campaign here on Link FM. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on linkfm.org or WhatsApp 07939 849 339.
7: Are you looking for the perfect venue for your special day? Then come to VIP Mansion, with seating for up to 550 guests and situated in Sheffield, just 3 minutes from the M1. From dry hire to all-inclusive packages, we offer it all. For any inquiries, call us on 07 809 568 233, or follow us on Instagram at VIP Mansion Weddings.
8: लो जी सुनो जी, आई गए खान कैटरिंग आले। खान कैटरिंग राधरम, जिन्होंने मजेदार खाने ना कोई जवाब है नहीं, एक बारी अजमाई के तको। शादी ब्याह, सालगिरह, मानिया, मेहंदी और दिगर तकरीबात आस्तै इस महंगाई ने दौर विच सस्ता ता मजेदार खाना आर्डर पर बनवाई सकने हो। एक और भी गल बुझो, खान कैटरिंग राधरम आले पूरे साउथ यॉर्कशायर विच कैटरिंग नी डिलीवरी भी करने। आर्डर निका होया या बड़ा, ऑलवेज वेलकम। खाने ने आर्डर वास्ता भाई इफ्तिखार की फोन करो या व्हाट्सएप पर रब्ता करो 07931737547
9: या 07784850934।
10: Do you ever find yourself lonely or isolated, or there are issues at home like finance or housing related? Perhaps you have something on your mind and would like to get it off your chest. Whatever it is, your Epic Link worker, Tamina Mia, would like to offer you this space to talk at the PMC every Wednesday from 11 a.m. till 2 p.m. This is a social space for you and other ladies to unwind and engage in various activities. Refreshments are available. Let your Epic Link worker encourage you to build meaningful connections with your community. So what are you ladies waiting for? Let's connect. It'll be epic. For more information, contact Dr. Rob on 074-439-54378. That's 074-439-54378.
11: Coke Studio, Season 15.
5: You can listen to Link FM on 96.7 FM across South Yorkshire, online and on DAB.